0: The Classic Flashback is brought to you by Chacha Jewelers Bradford. Choose from a wide range of jewellery. Chacha Jewelers, 97-99, Oak Lane, Manningham, Bradford. BD9 4QU. Call 01274 488 935.
1: राइट, वेलकम बैक लिसनर, यू आर लिसनिंग टू सनराइज रेडियो। और यहाँ पे हमारा साथ दे रहे हैं हमारे मौजूद मेहमान हैं, हमारे मोहतरम हैं, हमारे मुर्शिद हैं, और जितनी इनकी मैं तारीफ करूँ कम है। जैसे मैंने पहले भी कहा और अभी भी कह रहा हूँ, और माशाल्लाह हमारे बहुत ही प्यारे मुर्शिद हैं यहाँ पे। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू शकील साहब।
2: जी अस्सलाम
1: वालेकुम। अस्सलाम व रहमतुल्लाहि व बरकातहू। आप हवा के दोष में
2: ठीक है। तो
1: सुनने वाला को वालेकुम असल क्या तुम
2: तो आज सल्लम की मसनद आमद में एक मशहूर हदीस है
1: जी जी,
2: जिसका वाज़े मफहूम ये है कि जो शख्स नेक अमल करके
1: जी
2: चाहता है उसको अल्लाह के यहाँ इस कदर लुत्फ और कैफ जिंदगी हासिल होती है
1: जी,
2: जिसके बाद वो कभी दुनिया में वापस आने की आरजू नहीं करता।
1: हाँ हाँ हाँ, क्या कहें माशाल्लाह।
2: मगर शहीद इससे मुस्तस्ना है।
1: हाँ हाँ जी,
2: वो तमन्ना करता है कि फिर दुनिया में भेजा जाए और फिर उस लज्जत और उस सरूर से लुत्फ अंदाज होकर जो मोमन को खुदा की राह में जान देते वक्त हासिल होता है
1: माशाल्लाह माशाल्लाह,
2: वो सरूर हासिल करे
1: माशाल्लाह।
2: तो ये महीना जो होता है ना मुहर्रम का महीना, ये खुदा का महीना,
1: खुदा का महीना है। ऐसी ऐसी
2: में एक दिन होता है दस मुहर्रम
1: जी,
2: फिर अशर कहते हैं दस को
1: जी जी,
2: इसी से आशूरा बना,
1: इससे से आशूरा बना जी जी।
2: आशूरा जो है तो मुहर्रम की 10 तारीख को होता है
1: जी जी,
2: जो मनाया जाता है। आप सर जो हजरत इमाम हुसैन रजी अल्लाह ताला की शहादत का दिन भी है
1: जी,
2: और आशूरा के मतलब हजरत शेख जिलानी रहमतुल्लाह अलैह की मशहूर किताब है
1: जी,
2: उसमें दर्ज है
1: जी,
2: हजरत इब्ने अब्बास रजी अल्लाह के हवाले से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया
1: जी,
2: खुदा ने जमीन और आसमान को योम आशूरा के दिन पैदा फरमाया
1: जी,
2: जमीन के पहाड़ों को, आसमानों के तारों को, अर्श और कुर्सी को, लोह कलम को, जबराइल और सब फरिश्तों को, आदम अलैहिस्सलाम को, इब्राहिम अलैहिस्सलाम को इसी दिन पैदा किया है।
1: इसी दिन पैदा किया जी।
2: हजरत इस्माइल का फिदिया भी इसी दिन वाक़ हुआ था। फिरौन का गर्क होना, हजरत इदरीस का रफा आसमां, हजरत अय्यूब की बीमारी का शिफा होना, हजरत ईसा अलैहिस्सलाम का आसमान की तरफ उठाया जाना
1: जी,
2: हजरत ईसा की बलादत, हजरत आदम की तौबा, हजरत दाऊद के गुनाह की माफी, हजरत सुलेमान की तख्त नशीनी
1: जी,
2: खुद अल्लाह ताला का अर्श पर विराजमान होना, क्यामत का बर्पा होना और जमीन पर पहली बारिश बरसना, ये सब कुछ योमे अशूरा में हुआ।
1: योमे अशूरा में हुआ बेशक बेशक
2: जी। तो हजूर सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत फरमा कर मदीना पहुंचे
1: जी,
2: तो यहूद को योम अशूरा का रोजा रखते देखा
1: जी,
2: पूछा ये कैसा रोजा है, तो उसने कहा कि ये बहुत बड़ा अजमत वाला दिन है, अल्लाह ताला ने मूसा अलैहिस्सलाम को उसकी कौम को फिरौन से निजात दिलाई थी उसे
1: जी,
2: और मूसा के शुक्र के तौर पर ये रोजा रखा जाता है
1: जी,
2: हम उस दिन जो है वो उस पैरवी में रोजा रखते हैं
1: जी।
2: आपने फरमाया हम मूसा अलैहिस्सलाम के तर्ज अमल को बनाने के लिए तुमसे ज्यादा हकदार हैं,
1: ज्यादा हकदार हैं जी बेशक।
2: आपने खुद रोजा रखा और सहाबा किराम को भी रोजा रखने का हुक्म
1: दिया,
2: और आपने ये फरमाया कि यहूद एक रोजा 10वां रखते हैं,
1: हम दो
2: रोजा रखेंगे, या 9-10 का
1: जी,
2: 10-11 का,
1: 10-11 का थोड़ा डिफरेंट हो जाएगा जी, और इसीलिए हम आपका इंतजार करते हैं जी।
2: कार भला एक हादसा नहीं है और ना ही ये वाकया है
1: जी,
2: बल्कि करबला एक मकतब है
1: जी,
2: जिसमें इबादत, मार्फत, इसार, फिदाकारी, शजाअत, इज्जत, सादत, नजात और शहादत है। अलगर्ज करबला एक मुकम्मल आईने जिंदगी है।
1: आहा।
2: ہوتی ہیں. تو ایک میں نظم بھی لایا ہوں
1: سبحان اللہ کتی کی شوائی کی ماشاءاللہ کیا کہنے جی.
2: سبق سیکھا ہے میں نے کربلا کے مرد میدان سے.
1: کیا کہنے
2: سبق سیکھا ہے میں نے کربلا کے مرد میدان سے لکھی جاتی ہے تاریخ امم خون شہیداں سے. حسین ابن علی نے موت کو بھی زندگی بخشی کیا انسانیت کو سرخ رو نظرانہ جان سے. تلاتم کا ڈر ہو نہ غم باد مخالف کا جس کو حقیقت میں وہی کشتی الجھ سکتی ہے طوفان سے.
1: کیا کہنی
2: خدا کے دشمنوں کو برملا جس نے تھلل کارا عقیدت کیوں نہ ہو مجھ کو بلا اس شیر جذباں سے. منور کر دیا جس نے ضمیر آدمیت کو ہوئی اس روشنی کی ابتدا شام غریباں سے. قتیل حکمت خاں میں بھی ہوں حال شاہ متحا کا. قتیل حکمت خاں میں بھی ہوں حال شاہ متحا کا محبت ہے مجھے دین نبی کے ہر نگہباں سے. چلو چند شیر میں سناتا ہوں.
1: جی جی جی جی ارشاد ارشاد.
2: کتنا بلند مرتبہ پایا حسین نے راہ خدا میں گھر کو لٹایا حسین نے. کیسے بیاں ہو حضرت شبیر کا مقام بے حد بلند مرتبہ پایا حسین نے. چھوڑی نہ وقت نزا بھی شبیر نے نماز سجدے میں رکھ کے سر کو کٹایا حسین نے. جاری تھی لب حسین پہ تلاوت قرآن کی سلام خدا اس حال میں سنایا حسین نے. آل نبی کی شان تلاوت تو دیکھیے نیزے کی نوک پر قرآن سنایا حسین نے. اربل کی خاک پہ نثار جائیں بار بار خون رسول اس کو پلایا حسین نے. چہرے کا دکھ کے چہرے کا دیکھ کے سکون ہوتا ہے یہ گمان نانا کا وعدہ خوب نبھایا حسین نے.
1: کیا کہ
2: چھوڑا قلم یہ کہہ کر شاہ منیر پر بلا دین رسول پاک کو بچایا
1: حسین نے. ہائے ہائے ہائے سبحان اللہ سبحان اللہ. دیکھو کتنی
2: کرپا
1: بہت بہت شکریہ سارا اور اللہ پاک میں شام کو دیکھو اتنا خوبصورت آپ کے پاس نالج ہے ماشاء اللہ اور ہر گفتگو کر سکتے ہیں ماشاء اللہ. بہت بہت شکریہ سر.
2: روزہ رکھنا چاہیے.
1: جی روزہ رکھنا چاہیے. روزہ جو نا بہت ہی لازمی ہے اور عام تو یہی کہتے ہیں کہ 9, 10, 11 رکھیں دو جو رکھیں بہت ہی ضروری ہے اور یہ رکھنے بھی چاہیے. اس میں عبادت ہے اور اس میں جو بھی ہیں جو اتنا ثواب کا کام ہے اور بڑا ہی ثواب ہے اس میں. تو اللہ تعالیٰ سب کو ہمت دے سب کو جو کرنے کی اور اچھا کام کرنے کی. بہت بہت شکریہ سر آپ آئیں تو بڑا ہی اچھا لگا ماشاء اللہ. بہت بہت شکریہ سر. بہت بہت شکریہ. اپنا خیال رکھیں دعا میں یاد رکھیں. بہت بہت شکریہ. جزاک اللہ خیر. یہ تھے ہمارے معزز مہمان ہمارے شکیل صاحب ماشاء اللہ ہمارے مرشد ہیں اور جتنے بھی ان کی میں تعریف کروں کم ہے. بہت بہت شکریہ ان کا بھی. تھوڑی دیر کے بعد یہاں پہ نیوز بریک ہوگی. نیوز بریک کے بعد یہاں پہ ہمارا ساتھ دے رہے ہیں ہمارے ننّے منّے سے ساتھی ہیں ماشاء اللہ محمد یحییٰ ہیں اور ندیم منصور صاحب ہیں ماشاء اللہ. بہت بہت شکریہ ان کا بھی. جزاک اللہ خیر. آپ بھی ہمارا ساتھ دے رہے ہیں. جو انٹرنیشنل ناز خان ہیں تھوڑی دیر کے بعد وہ بھی آئیں گے ان شاء اللہ جل. اور بہت بہت شکریہ ان کا بھی جو آنے والے ہیں. بہت بہت شکریہ جن کی لائن ٹرپ ہو چکی ہے دوبارہ مجھے فون کر سکتے ہیں. بہت بہت شکریہ. مجھے پتہ ہے کہ آپ کافی بیزی ہیں آج مجلس میں جا رہے ہیں. اور بہت بہت شکریہ ہمارا ساتھ دے رہے ہیں ہمارے محترم ایم خان جی بھی. ایم خان صاحب بہت بہت شکریہ آپ کا بھی.
3: Broadcasting to the Asian community 24 hours a day, this is Sunrise Radio. On the hour, every hour, this is Sunrise Radio Network News.
4: From the Sky News Centre at 10. We've experienced the hottest ever June day on record. A temperature was recorded of 36.1 degrees in Gosport in Hampshire, beating the previous high of 35.6 recorded 50 years ago. Deeply embedded systematic failures have been found in maternity care at a hospital trust in Nottingham, with more than 500 mothers and babies suffering potentially avoidable harm or death. Former midwife Donna Ockenden's review criticised a toxic culture. The trust and the health secretary have apologised. But Sarah Andrews, who lost her baby Winter, wants a public inquiry to put the spotlight on the regulators.
5: They're failing the entire country, and until we can look at that, until there's a public inquiry that covers that, the situation isn't going to get any better. Maternity's not going to improve.
4: Sir Keir Starmer will remain in Parliament as an MP after he steps down as Prime Minister. He's been at a summit in Berlin today, which could be his last outing on the international stage. Disgraced former DUP leader Sir Geoffrey Donaldson has started the process of renouncing his knighthood. He'll be sentenced in September after being convicted of 18 historical sex offences, including a count of rape against two girls. Scotland are hoping to get a result against Brazil that would secure them a place in the knockout stages of the World Cup. Kickoff is approaching and James Matthews is alongside the Tartan Army in Miami.
6: It's quite a spectacle here in Miami for Scotland's biggest game of this century. There is a mixture of blue and yellow around the stadium. As the Tartan Army arrive in force, so do the Brazilians for a game critical to both. For Scotland, a point would almost guarantee they progress to the knockout stages for the first time ever in a World Cup. They would be history boys, even if history doesn't favour the Scots. In 10 games against Brazil, they've never beaten them.
4: And it's claimed taking a 5-minute walk every hour is enough to offset the hidden harms from sitting down. That's according to a major study published in the British Journal of Sports Medicine. That's the latest. I'm AJ Walsh.